0: سامعین السلام علیکم، آپ سن رہے ہیں پروگرام سفر ہدایت، دس از یو سی پی ایف ایم 92.6. میں ہوں اس پروگرام کا میزبان زرین عثمان، اور میرے ساتھ اس پروگرام میں شریک ہیں ڈاکٹر خالد ظہیر. ڈاکٹر صاحب سے ہم نے گزشتہ پروگرامز میں یہ بات کی تھی کہ اللہ تعالیٰ نے یہ کائنات کیوں بنائی ہے، اس کے علاوہ ہم نے یہ جانا تھا ڈاکٹر صاحب سے کہ ریلیجن کیا ہے، اس کے سیلنٹ فیچرز کیا ہیں. آج کا ہمارا جو سامعین موضوع ہے وہ ہے قرآن کا مطلوبہ انسان، اور اس کے علاوہ ہم کچھ اور بھی سوالات ہیں جو اس پروگرام کا حصہ بنائیں گے. تو ہم پروگرام کا آغاز کرتے ہیں. پروگرام کا آغاز کرنے سے پہلے میں ضمن ڈاکٹر صاحب کا مختصر تعارف کروا دوں. ڈاکٹر خالد ظہیر صاحب جو ہیں وہ ایک علمی اور تحقیقی ادارے سے 25 سال سے زیادہ ہو گئے ہیں منسلک ہیں. قرآن کا بڑا گہرا مطالعہ ہے، فقہ ان کا خاص میدان ہے. یہاں یونیورسٹی آف سینٹرل پنجاب میں جو گریجویشن کے اسٹوڈنٹس ہیں ان کو دین پڑھاتے ہیں. پروگرام کا آغاز کرتے ہیں ڈاکٹر صاحب. السلام علیکم.
1: وعلیکم السلام.
0: ڈاکٹر صاحب کیسے مزاج ہیں؟
1: الحمدللہ.
0: ڈاکٹر صاحب آج ہم آپ سے سب سے پہلا ہمارا سوال یہ ہے کہ دین کا مطلوبہ انسان کون ہے؟
1: آپ کے سوال کا جواب دینے سے پہلے میں قرآن مجید کا ایک بیان کا انداز آپ کو بتاؤں جو اس نے اڈاپٹ کیا اور اس کو خود واضح بھی کیا. وہ سورہ ہود 11 نمبر سورہ ہے، اس کے آغاز میں فرمایا کہ کتاب احکمت آیاتہ، یہ وہ کتاب ہے کہ جس کی آیات محکم کر دی ہیں. محکم یعنی گٹھی ہوئی، یعنی مختصر مگر جامع، یعنی دریا کو کوزے میں بند کر دینا. ثم فصلت، پھر اس کی تفصیل کی گئی اس ذات کی طرف سے کہ جو حکیم ہے، ہر چیز سے باخبر ہے. اس تمہید کے بعد آپ کے سوال کا میں جواب دیتا ہوں کہ اللہ نے اس سوال کا جواب اختصار کے ساتھ بھی دیا ہے، وہ گویا کہ احکمت آیاتہ کی مثال ہے، پھر اس کی تفصیل بھی بیان کی ہے. اگر اختصار سے آپ پوچھیں کہ اللہ تعالیٰ کے نزدیک قرآن مجید کے بیان کے مطابق مطلوب انسان کون ہے، تو قرآن بار بار کہتا ہے کہ وہ لوگ ہیں کہ جو الذین آمنوا وعملوا الصالحات، جو ایمان لائیں اور جو نیک عمل کریں. اس کو بھی اگر میں مزید تحلیل اس کی کروں، اس کو میں مزید بیان کروں انالائز کر کے، تو اس سے مراد یہ ہے کہ جو لوگ علم میں سچے ہیں اور عمل میں با اخلاق ہیں، تو وہ لوگ ہیں جو اللہ کو پسند ہیں. ظاہر ہے کہ علم میں کھرا سچا دیانتدار ہونا یہ پھر اس بات کا تقاضا کرے گا کہ آدمی کے سامنے جو سچائی بھی آتی ہے وہ اس سے گریز نہیں کرتا، بلکہ اس کو ماننے کے لیے آمادہ ہوتا ہے، سوال کرتا ہے، بات کو سمجھتا ہے. لیکن سچائی جب اس کے سامنے آ جاتی ہے، چاہے وہ کسی سورس سے ہو، کسی نے بیان کی ہو، وہ اس کو مانتا ہے، اس کے ماننے میں اپنے اندر کوئی رکاوٹ، گھٹن، ریزرویشن محسوس نہیں کرتا. اور دوسرا، وہ جو اس کے اندر اس کی فطرت میں اچھائیاں ہیں، جو اخلاقی توقعات ہیں، وہ ان کو پورا کرتا ہے، سچ بولتا ہے، لوگوں کے کام آتا ہے، اچھی طرح سے لوگوں سے ملتا ہے، دھوکہ نہیں دیتا ہے، وغیرہ وغیرہ. وہ ایک لمبی فہرست ہے. یہ تو ہے آپ کے سوال کا مختصر جواب. اس کی تفصیل آپ دیکھیں، اس کی تفصیل اللہ تعالیٰ نے مختلف موقعوں پر کی ہے، مختلف قرآن کے پیسجز ہیں جس میں کی ہے، اور مختلف انداز میں کی ہے. بات بھی صحیح ہے، ظاہر ہے کہ بعض چیزیں وہ ہیں کہ جن کو کسی ایک موقع پر زیادہ نمایاں طور پر بیان کرنا مطلوب ہوتا ہے، بعض اوقات کوئی دوسرا مقصد پیش نظر ہوتا ہے. تو وہ جو ہے نا اختصار کی ہوئی بات جب تفصیل کا رنگ اختیار کرتی ہے، تو پھر موقع کی مناسبت سے بات ہوتی ہے. ہم سورہ فرقان کی آخری آیات میں قرآن کے مطلوب انسان کو پڑھتے ہیں، سورہ مومنون کی پہلی چند آیات میں اس کی تفصیل پڑھتے ہیں، سورہ بنی اسرائیل میں آیت نمبر 22 سے لے کر 39 تک اس کو پڑھتے ہیں. غرض یہ کہ جگہ جگہ اللہ تعالیٰ نے اس کو بیان کیا ہے.
0: ٹھیک ہے. اچھا، جو سورہ بقرہ کے شروع میں اللہ تعالیٰ فرماتا ہے کہ ذالک الکتاب لا ریب فیہ ہدی للمتقین، یہ متقیوں کے لیے ہدایت ہے، تو قرآن مجید جو ہے وہ خود قرآن کے ذریعے، اس آیت کا کیا مطلب ہے کہ خود قرآن کے ذریعے وہ تقوی کی طرف آدمی کو لے کر جاتا ہے، یا پہلے ضروری ہے اس کے لیے کہ آدمی متقی بن چکا اور پھر قرآن سے ہدایت ملے گی؟
1: دونوں ہی چیزیں، یعنی انسان کو ایک کم سے کم تقوی کا لیول، معیار رکھنا ہوگا، تو وہ قرآن کی طرف متوجہ ہوگا، اور جب وہ قرآن کی طرف متوجہ ہوگا تو اس کے اندر جو پہلے سے موجود تقویٰ ہے وہ اور نکھرے گا، وہ اور مضبوط ہوگا، उसमें और फैलाव पैदा होगा। कुरान ने एक जगह पर हमको ये बताया कि तकवा अपनी इब्तदाई शक्ल में हर इंसान के अंदर मौजूद है। चुनांचे अल्लाह ने इस दुनिया में भेजने से पहले इंसानों के बारे में ये बताया कि अल्लाह की तरफ से जो उसकी शख्सियत का डिज़ाइन उसको मिलता है, यानी एक तो है ना आपकी ज़ाहरी जो आपकी शक्ल सूरत आपका जिस्म है, और एक हमारे ज़ाहिर के अलावा जो हमारे बातिन में हमारी असल हकीकत है, उसको जब अल्लाह ने डिज़ाइन किया तो हमें ये बताया कि फअल्हमहा फुजूरहा व तक़वाहा, तो उसने इल्हाम कर दिया उसके अंदर उसका फुजूर और उसका तक़वा, यही लफ्ज इस्तेमाल हुआ है,
0: यानी उसके हिस्से का,
1: हाँ उसकी शख्सियत का, उसके अच्छा। हिस्से का जो बुराई और नेकी का शऊर एहसास है। सो अगर कोई शख्स अपने अंदर की नेकी की कदर करता है, उसके मुताबिक अपना रवैया अख्तियार करता है, तो फिर अल्लाह की तरफ से उसी नेकी के एहसास को मजीद वाज़े करने के लिए, उसके तकाज़ों, उसके सवालात, उसकी उलझनों को दूर करने के लिए जो उसने अपनी वही इलाही को नाजिल किया है, तो यही इंसान के अंदर का जो तकवा है या तकवे के साथ इंसान का जो एक मुस्बत ताल्लुक़ है, वो उसको उस वही के जो तकवे को मजीद नुमाया करती है, बढ़ाती है, वो उसकी तरफ माइल होती है। सो ये बात बिल्कुल सही है कि इंसान अल्लाह के किताब को मानता है तकवे की बुनियाद पर, यानी अपने अंदर की नेकी के एहसास के नतीजे में, लेकिन जब वो उसको इख्तियार कर लेता है तो उस कुरान को, अल्लाह की किताब को मानना और उस पर अमल करना उसके तकवे में मजीद इजाफे का बायस बनता है।
0: ठीक है, आप ये फरमा रहे हैं कि अल्लाह ताला ने तकवा जो है हमारे अंदर इल्हाम किया है। डॉक्टर साहब, मैं ये देखता हूँ कि हम और अपने अंदर और तो बहुत सारी चीज़ें लोकेट कर लेते हैं, मसलन मेरे अंदर नेक नामी की ख्वाहिश है और मेरे अंदर दौलतमंद होने की ख्वाहिश है, दीगर सारी बहुत सारी ऐसी ख्वाहिशात हैं जो मैं अपने अंदर पाता हूँ, उनको लोकेट भी कर लेता हूँ, लेकिन ये जो अल्लाह ताला ने तकवा इल्हाम किया है मेरे अंदर, मैं इसको कैसे लोकेट करूं? ये क्या वजह है कि मेरी इस तरफ ध्यान ही नहीं जाता अगर मेरा अंदर ये तकवा इल्हाम किया गया है, ताकि उसकी तरफ मेरा ध्यान जाए, उसको मैं प्रैक्टिस में लूं।
1: देखें, आपकी जो भी पसंदीदा महबूब शख्सियात हैं, हमारे बुज़ुर्ग होते हैं, हमारे असातज़ा होते हैं वगैरह वगैरह, जिनसे आदमी सीखता है, जिनकी आदमी इज्जत करता है, एहतराम करता है, लेकिन चूँकि ये सब इंसान हैं, जब ये बातचीत करते हैं, मामलात करते हैं, तो बाज़ जगहों पर आदमी को एहसास होता है कि तो बिल्कुल गलत कर रहे हैं, इनको तो ये जुमला नहीं बोलना चाहिए था, इस वक्त उन्होंने उनकी बेइज्जती की है, ये इनको नहीं करनी चाहिए थी, ये क्यों होता है?
0: ठीक है,
1: मैंने मिसाल इसलिए दी है कि आप उनसे मुतासर हैं, आप उनकी इज्जत करते हैं, और आपकी अंदर की आवाज़ बाज़ औक़ात कहती है कि ये ठीक नहीं कर रहे, ये असल में वो तकवे की आवाज़ है। ये आवाज़ हर इंसान के अंदर मौजूद है, उस वक्त तक मौजूद रहती है जब तक कि इंसान खुद अपने गलत रवैये के नतीजे में, बार बार के गलत रवैये के नतीजे में उसको कमज़ोर नहीं कर देता और बाज़ सूरतों में उसको ख़त्म नहीं कर देता, उस वक्त तक इंसान के अंदर रहती है। ये तकवा हर इंसान के अंदर मौजूद है। आपने जो मिसाल दी है ना कि इंसान दुनिया की तरफ मायल होता है,
0: दौलतमंद
1: होना चाहता है, ये इस दुनिया की ज़िंदगी की आजमाइशें हैं, आजमाइश होने की वजह से उनको ग्लैमरस अट्रैक्टिव बनाया गया है कि आदमी उसकी तरफ मायल हो, लेकिन ये वक्ती चीज़ें हैं। आपने कितने लोग देखे होंगे, खुद अपने बारे में भी हमें इसका तजर्बा है कि हम भी इन चीज़ों की तरफ मायल हो जाते हैं, कुछ देर के बाद एहसास होता है कि इसमें कुछ नहीं रखा, इनकी हकीकत बिल्कुल वक्ती है। जो असल चीज़ है वो ये है कि आपने किसी गरीब को खाना खिलाया हो, उसके बाद आदमी सोचे कि कितना इत्मीनान हासिल होता है। इंसान किसी मौके पर सच बोलने के रास्ते में शदीद रुकावटों के बावजूद सच बोलता है तो आदमी के अंदर उसका ज़मीर उसको ये कहता है कि तुमने एक बहुत बड़ा काम किया, तुम ठीक जा रहे हो, तुमने सही रवैया अख्तियार किया।
0: ठीक है, यहाँ पर एक ब्रेक का वक्त हो गया है सामिन, यहाँ पर एक ब्रेक लेते हैं, ब्रेक के बाद जब वापस आएंगे तो कुछ और सवाल आते हैं जो डॉक्टर साहब से पूछेंगे। प्लीज स्टे ट्यून्ड टू यूसीपी एफएम 92.6, वी विल बी राइट बैक आफ्टर द शॉर्ट ब्रेक।

0: वेलकम बैक टू UCP FM 92.6। आप सुन रहे हैं प्रोग्राम सफर हिदायत। मैं हूं मेज़बान ज़री उस्मान। मेरे साथ स्टूडियो में मौजूद हैं डॉक्टर खालिद ज़हीर। हम बात आज कर रहे हैं कुरान का मतलूब इंसान कौन होता है। डॉक्टर साहब, आपने ब्रेक पर जाने से कबल जब हम बात कर रहे थे इस पर, तो आपने फरमाया था कि सूरह फरकान के आखिर में या सूरह मोमिनून के शुरू में कुछ खवास हैं अल्लाह ताला ने जो बताए हैं कुरान के मतलूब इंसान के। तो आपने कहा कि सारा कुरान जो है वो उन खवास से भरा हुआ है, तो ये जो खवास बताए हैं मतलूब इंसान के, इनको इनकी बेहतरीन सूरत में पूरे करने वाले इंसान कौन से होते हैं?
1: देखिए, एक तो उनमें से कुछ डिस्क्रिप्शन ले लेते हैं। मिसाल के तौर पर अल्लाह ताला ने अपने पसंदीदा लोगों का जो डिस्क्रिप्शन दिया सूरह फुरकान के आखिर में, उनके बारे में फरमाया कि इबादुर रहमान है। ये कौन है? अल्लज़ीना यमशूना फिल अर्दी हाउनन, जमीन पर चलते हैं तो आहिस्तगी, नरमी के साथ, यानी उनके अंदर इनकसारी होती है, आजजी होती है, ये तकबर नहीं करते। वइज़ा खातबहुमुल जाहिलूना क़ालू सलामा, और गंवार किस्म के लोग, झगड़ालू लोग जब उनसे उलझते हैं तो वो उनसे नहीं उलझते और सलाम कह के अपने दामन को बचा लेते हैं। ये वो लोग हैं कि जो जब खर्च करते हैं तो ना हद से आगे बढ़ते हैं और ना बुखल करते हैं, बल्कि वकाना बैना जाले का कवामा, दरमियान का एक रास्ता अख्तियार करते हैं। ये वो लोग हैं कि जो रातों को उठ उठ कर अपने रब की इबादत करते हैं, यबीतून लिरब्बिहिम सुज्जदम व क़ियामा, सजदा करते हैं, क़याम करते हैं और कहते हैं कि रब्बना सिर्फ अन्ना अजाब जहन्नम, तो हमें जहन्नम की आग से बचा ले। उसकी आग, वहाँ जाना बहुत बुरा तजर्बा होगा, चाहे आदमी थोड़े अरसे के लिए जाए चाहे लंबे अरसे के लिए जाए। उन्हीं के बारे में अल्लाह ताला ने फरमाया कि वो बड़े बड़े गुनाहों से बचते हैं, वो शिर्क से बचते हैं, वो कत्ल से बचते हैं, वो जिना से बचते हैं। और ये बताया कि अगर कभी उनसे कोई गलती छोटी या बड़ी सरजद हो जाए तो वो अल्लाह से तौबा करते हैं और अपने ईमान को दोबारा मजबूत करते हैं और फिर नेक आमाल की तरफ लग जाते हैं। फरमाया कि ये वो लोग हैं कि जो न झूठ बोलते हैं न झूठी गवाही देते हैं, और अगर इनसे कोई बात कहे, इनको कोई पैगाम पहुंचाए, तो वो चाहे उनके अपने माने हुए नज़रियात के ख़िलाफ़ ही क्यों ना हो, वो उसके ऊपर, कहने वाले के ऊपर अंधे बहरे होके टूट नहीं पड़ते, बल्कि ध्यान से सुनते हैं। इख्तलाफ़ में भी उनका रवैया बड़ा सच्चाई को जानने वाला, हक पसंदी का होता है। ये वो लोग हैं कि जो अपने रब से दुआएं करते हैं कि तू हमको भी और हमारे घर वालों को भी आखिरत में कामयाबी दे और हमें वजालना लिल मुत्तकीना इमामा, हमें मुत्तकियों का इमाम बना। तो ये औसाफ हैं कि जो अल्लाह ताला ने सूरह फुरकान के आखिर में बयान किए हैं। सूरह मोमिनून में अल्लाह ताला ने ये बताया है कि फला पा गए अहले ईमान, वो लोग के जो अपनी नमाजों में आजजी इख्तियार करते हैं। तो आप देखें कि नमाज का जिक्र वहाँ भी है, नमाज का जिक्र यहाँ भी है। और ये बताया कि ये लोग हैं कि जो लग़व चीज़ों से एराज करते हैं, ये लोग अपनी शर्मगाहों की हिफाजत करते हैं, बेहयाई से बचते हैं, ये वो लोग हैं कि जो अपने वादों को पूरा करते, अगर इनको अमानत सौंप दी जाए तो अमानतों में ख़यानत नहीं करते, उसकी हिफाजत करते हैं। ये लोग हैं कि जो अपने आप को नमाज से महफूज रखते हैं, अपनी नमाजों की हिफाजत करते हैं, और ये वो लोग हैं कि जो अल्लाह ताला के पसंदीदा लोग हैं, अल्लाह ने इनके लिए जन्नत का फैसला किया हुआ है। सो आप यूँ समझिए कि कुरान जा बजा ये डिस्क्रिप्शन देता है। सूरह बनी इसराइल को लें तो वहाँ अल्लाह ताला ने इस डिस्क्रिप्शन को ऐसे बयान किया है कि कुछ चीज़ें हैं कि जिनको के पॉजिटिवली बयान किया है कि वो ये करते हैं, और कुछ चीज़ों को नेगेटिवली बयान किया है कि वो ये नहीं करते, और मतलूब क्या है उससे उलट करना। मिसाल के तौर पर आप देखें कि वहाँ आगाज़ होता है इस बात से कि अल्लाह ने यह तय किया है कि सिर्फ उसी की इबादत की जाएगी, किसी और की नहीं की जाएगी। ये पहला हुक्म है, यानी बंदा मोमिन, अल्लाह का पसंदीदा बंदा वो है जो अल्लाह खालिस, अल्लाह की तौहीद को मानकर उसकी इबादत करता है, वबिल वालिदैन एहसाना, वालिदैन के साथ हुस्न सुलूक करता है। तो मैं गुजारिश कर रहा था ना कि वो बात कभी इख्तसार के साथ होती है, कभी जब वो फैलती है तो फिर अपने अंदर तफसीलात समेटती है। वालिदैन के बारे में फिर अल्लाह ताला ने मजीद बयान किया, बूढ़े हो जाएं और बूढ़े होकर उनका ज़ाहिर मिजाज चिड़चिड़ा हो जाता है तो उनको उफ तक नहीं कहते, उनके लिए दुआएं करते हैं, जिंदा हों या रुखसत हो जाएं, कि रब्बिर हम हुमा कमा रब बयानी सगीरा, तू ए मेरे रब, तू उन पर रहम फरमा जैसा कि इन्होंने मुझ पर मेहरबानी की, मैं जब छोटा था तो मुझे उन्होंने पाला। और ये लोग अपने रिश्तेदार, गरीब रिश्तेदारों पर खर्च करते हैं, फजूल खर्ची नहीं करते, अपनी औलाद को मुफलिसी के डर से कत्ल नहीं करते, जिना के करीब नहीं जाते, किसी जान को بغیر وجہ کے بغیر حق کے قتل نہیں کرتے، ناپ تول میں کمی بیشی نہیں کرتے، لوگوں کے ذاتی پرائیویٹ معاملات کی ٹوہ میں نہیں لگتے، وہ وعدہ کرتے ہیں پورا کرتے ہیں، اور مزید یہ کہ وہ تکبر نہیں کرتے۔ یہ لوگ ہیں کہ جن کے بارے میں اللہ تعالیٰ نے فرمایا کہ یہ اس کے پسندیدہ بندے ہیں۔
0: آپ جو بتایا تھا کہ سورہ مومنین میں کچھ خواص جو اللہ تعالیٰ نے مومنین کے بتائے ہیں، اس میں ایک یہ تھا کہ اپنی نمازوں کی حفاظت کرتے ہیں، تو یہاں نماز کی جماعت کے ساتھ حفاظت کی بات ہو رہی ہے یا انفرادی نماز کی؟
1: یعنی دونوں ہی باتیں ہیں، اس لیے کہ دیکھیں جب آپ جماعت کے ساتھ نماز پڑھتے ہیں تو جماعت کے ساتھ نماز پڑھنا ہی آپ کی نماز کی حفاظت کا ضامن بنتا ہے، یعنی یہ آپ کا رویہ، یہ آپ کا عمل۔ لیکن بہرحال نماز کی حفاظت میں یہ بات اپنی جگہ پر ہے کہ وہ اس نماز کو باقاعدگی سے پڑھتے ہیں، یعنی ایسا نہیں ہے کہ کبھی پڑھی اور کبھی نہیں پڑھی۔ یہ نماز اصل میں وہ چیز ہے، اگر آپ سورہ مومنون کا پورا ڈسکرپشن دیکھیں کہ اللہ نے اپنے مطلوب پسندیدہ جنتی بندوں کا ذکر کیا، آغاز بھی نماز سے، اختتام بھی نماز پر۔ معلوم یہ ہوا کہ نماز وہ دیوار ہے کہ جو اس شہر کے گرد چاروں طرف موجود ہے تاکہ خارج کے برائی کے حملوں سے انسانی شخصیت کو محفوظ رکھ سکے۔ کمزور ہے انسان، غلطیاں ہو جاتی ہیں، دنیا میں بڑی اٹریکشن ہے، لیکن آدمی اگر نماز پڑھتا ہے ڈھنگ سے، اللہ کے حضور میں کھڑا ہوتا ہے پانچ وقت اور سجدہ کرتا ہے، اللہ سے دعا کرتا ہے، معافی مانگتا ہے، تو امید ہے کہ اس کے اندر کی خامیاں، کمزوریاں، غلطیاں دور ہوتی رہیں گی۔
0: اچھا ڈاکٹر صاحب، ایک حدیث میں آتا ہے کہ ایمان اور کفر میں فرق نماز ہے، یعنی جس نے نماز چھوڑ دی اس نے کفر اختیار کر لیا، یہ اتنی سخت بات کیوں کی گئی ہے؟
1: دیکھیں یہ اس لیے کی گئی ہے کہ ہر بات کے جو اپنے آخری حد تک واضح شکل میں جب کی جاتی ہے تو پھر وہ دو ٹوک ہوتی ہے، یعنی اچھا یہ حقیقت ہے کہ آپ قرآن مجید میں دیکھیں، اللہ تعالیٰ نے جب یہ بات بیان فرمائی کہ وہ لوگ کہ جو اللہ کے آخری رسول صلی اللہ علیہ وسلم کے انکار کرنے والے ہیں وہ اسی دنیا میں سزا پائیں گے، جیسے کہ تمام رسولوں کی قوموں نے جب اپنے رسولوں کا انکار کیا تو ان کو ان کے انکار کی وجہ سے سزا ملی۔ تو یہ جو سزا ہے، جب قرآن نے اس کو ڈسکرائب کیا کہ یہ اب ان عرب کے ان لوگوں کو ملے گی کہ جنہوں نے ہمارے رسول کو نہیں مانا، جو مسلمان نہیں ہوئے، چنانچہ جب یہ بتایا کہ وہ لوگ کے جو مسلمان ہو جائیں، ایمان لے آئیں، ان کا راستہ چھوڑ دو، خلو سبیلہم، اور یہ بتایا کہ یہ جو مسلمان ہو جائیں، جو ایمان لے آئیں، یہ دین میں تمہارے بھائی ہیں، یہ کون لوگ ہیں، ان کو ڈیفائن کرنا تھا نا، کیونکہ کلمہ تو منافق بھی پڑھتے تھے، تو بتایا کہ یہ وہ لوگ ہیں کہ جو توبہ کریں، یعنی اپنے گمراہی پر مبنی دینی نظریات سے اپنے آپ کو ہٹا کر اسلام کو ماننے کا اقرار اعلان کریں، نماز ادا کریں، زکات دیں، تو پھر ان کا راستہ چھوڑ دو۔ تو معلوم یہ ہوا کہ مسلمان تو وہی ہوتا ہے کہ جو نماز پڑھتا ہے، زکات دیتا ہے۔
0: ٹھیک ہے، یہاں پر ایک بریک کا وقت ہو گیا ہے، سامعین یہاں پر ایک بریک لے لیتے ہیں، بریک کے بعد جب واپس آئیں گے تو ڈاکٹر صاحب سے اس پر تھوڑی سی مزید تفصیل لیں گے کہ جو آدمی نماز چھوڑتا ہے وہ کفر کیوں اختیار کر لیتا ہے۔ بریک لیتے ہیں تو، اور بریک کے بعد دوبارہ ملتے ہیں انشاءاللہ۔